0: Welcome back. Ahead of the BRICS leaders summit to be held in New Delhi later this week, the two-day final BRICS finance ministers and central bank governors meeting began in Mumbai today. The meeting follows the successful gathering of finance ministers and central bank governors in Jaipur last month. The finance track is being guided by the theme Building for Resilience, Innovation, Cooperation and Sustainability. The BJP will launch a month-long Seva Sankalp Abhiyan from the 17th of this month to mark Prime Minister Narendra Modi's birthday and the completion of 25 years of his public life. Addressing a press conference in New Delhi today, BJP President Nitin Naveen said Prime Minister Modi will complete 25 years in public service on the 7th of October this year. The month-long campaign will highlight the Prime Minister's journey in public life and his commitment to serving the people and the nation. Benchmark domestic equity indices declined today, falling to levels last seen nearly 3 months ago. We have a report.
1: The Sensex plunged 813 points to close at 74,764, while the Nifty shed 204 points to settle at 23,432. Meanwhile, in the broader market on the National Stock Exchange, the mid-cap 100 and small-cap 100 indices declined 0.5% each. In the forex market, the rupee depreciated by 28 paise to close at 95 rupees and 11 paise against the US dollar. With Intercarb's report, this is Lalema Aneja Dang for Akashwani News.
0: Moving to sports, India ended their campaign at stage 3 of World Archery Para Series in Ahmedabad on a high note, winning a total of 15 medals, including 4 gold, 3 silver and 8 bronze. Double Paralympics medalist Harvinder Singh and reigning world champion and world number one Sheetal Devi led the charge as India signed off their campaign on a high, winning 2 gold and 4 bronze medals. We have a report.
2: World number one Sheetal Devi held her nerve in a dramatic shoot-off against Kazakhstan's Ezada Sidan to win the para compound women's individual gold medal, adding to her bronze in a compound mixed team event alongside Toman Kumar. In the para recover mixed team event, double Paralympic medalist Harvinder Singh teamed up with Bhavna to sweep past China's Liang Qurong and Xia Li to grab the gold. Bhavna later secured a bronze medal in the para recover women's individual category by defeating fellow Indian archer Rajashree Rathod. India collected 2 more bronze medals with Sarita edging out China's Wang Huiting in a para compound women's individual event and Toman Kumar defeating Iraq's Abbas Kadim in the para compound men's individual playoff to pick up his second medal of the tournament. Aparna Khond, Akashwani News, Ahmedabad.
0: In Junior Asia Cup hockey, the Indian men's team today advanced to the semi-finals after a dominant 15-0 victory over Chinese Taipei at Mochi in China. Defending champions and 5-time winners, India finished at the top of Pool A with 10 points from 3 wins and a draw. The Indian women's team played out a goalless draw against China in its final elite pool match to enter the quarterfinals. The Indian Eves will take on Pakistan in the next round. And now before we end the bulletin, the headlines once again. Union Cabinet approves 8 railway multi-tracking projects worth over 20,800 crore rupees across 9 states to boost connectivity. New Delhi and Colombo sign MOUs on upgradation of L-70 guns and defence cooperation. Sri Lanka assures it will never allow its territory to be used against India. India condemns attacks by Yemen's Houthi rebels on Saudi Arabia, says strikes threaten freedom of navigation in Bab al-Mandeb Strait. In sports, India end campaign at stage 3 of World Archery Para Series with 15 medals, comprising 4 gold in Ahmedabad. And in Junior Asia Cup hockey, Indian men's team enters semi-final with 15-0 victory over Chinese Taipei. That is all in the news at 9. Good night.
3: Adab, ye Akashwani hai. Zameer Razvi se khabrein suniye. सबसे पहले इस वक्त की सुर्खियां मरकजी काबीना ने 9 रियासतों में कनेक्टिविटी को फरोग देने की खातिर 20,800 करोड़ रुपए से ज्यादा मालियत के रेलवे के 8 तौसीई प्रोजेक्टों को मंजूरी दी है भारत और श्रीलंका ने L-70 توپوں کو بہتر بنانے اور دفاعی اشتراک سے متعلق مفاہمت ناموں پر دستخط کیے ہیں۔ سری لنکا نے یقین دہانی کرائی ہے کہ وہ بھارت کے خلاف اپنی سرزمین کا کبھی استعمال نہیں ہونے دے گا۔ بھارت نے سعودی عرب پر یمن کی حوثی باغیوں کے حملوں کی مذمت کی ہے۔ بھارت نے کہا ہے کہ ان حملوں سے آبنائے باب المندیب میں آزادانہ جہاز رانی کو خطرہ لاحق ہوگا۔ بھارت نے احمد آباد میں عالمی پیرا تیر اندازی سیریز کے تیسرے مرحلے کے اختتام تک کل 15 تمغے جیتے ہیں، جن میں سونے کے 4 تمغے شامل ہیں۔ اور جونیئر ایشیا کپ ہاکی میں مردوں کی بھارتی ٹیم چینی تائپے پر 15-0 سے شاندار جیت درج کر کے سیمی فائنل میں پہنچ گئی ہے۔ خواتین کی بھارتی ٹیم بھی کوارٹر فائنل میں پہنچ گئی ہے۔ اب خبریں تفصیل سے۔ وزیراعظم نریندر مودی کی صدارت میں مرکزی کابینہ نے 20,700 کروڑ روپیے سے زیادہ کی کل تخمینہ لاگت کے ریلوے کی وزارت کے 8 توسیع پروجیکٹوں کو منظوری دی ہے۔ اطلاعات و نشریات کے وزیر اشونی ویشنو نے آج نئی دلی میں میڈیا کو تفصیل بتاتے ہوئے مرکزی کابینہ کی جانب سے کیے گئے فیصلوں کے بارے میں معلومات فراہم کی۔ جناب ویشنو نے کہا کہ کابینہ نے تمل ناڈو، آندھرا پردیش، کرناٹک اور تلنگانہ کے 17 ضلعوں کا احاطہ کرنے والے 5 توسیع پروجیکٹوں کو منظوری دی ہے۔ ان پروجیکٹوں سے بھارتی ریلوے کے موجودہ نیٹورک میں تقریباً 540 کلومیٹر کا اضافہ ہوگا۔ ان 5 پروجیکٹوں کی کل تخمینہ لاگت 10,021 کروڑ روپے سے زیادہ ہے اور سال 2029-30 تک ان کا کام مکمل ہونے کا امکان ہے۔ منظور شدہ توسیع پروجیکٹوں سے تقریباً 2,100 گاؤں تک کنیکٹیویٹی بہتر ہوگی، جن کی مجموعی آبادی تقریباً 52 لاکھ ہے۔ جناب ویشنو نے کہا کہ حکومت نے 10,700 کروڑ روپیے سے زیادہ کی کل تخمینہ لاگت کے ریلوے کے 3 توسیع پروجیکٹوں کو بھی منظوری دی ہے۔ یہ پروجیکٹ مغربی بنگال، جھارکھنڈ، اوڈیشا، مدھیہ پردیش اور 36 گڑھ کے 14 ضلعوں کا احاطہ کریں گے اور ریلوے کے موجودہ نیٹورک میں تقریباً 656 کلومیٹر کا اضافہ ہوگا۔ ان توسیع پروجیکٹوں سے ریل خدمات کے مؤثر ہونے اور مصروف راستوں پر بھیڑ بھاڑ کو کم کرنے میں مدد ملے گی۔ وزیر موصوف نے مزید مطلع کیا کہ حکومت نے زیادہ بھیڑ بھاڑ والے سبھی 7 ریلوے کوریڈورز کو 4 لین یا اس سے بھی زیادہ کرنے کا فیصلہ کیا ہے۔ کل ملا کر یہ روٹ ریلوے نیٹورک کے تقریباً 11,000 کلومیٹر کا احاطہ کرتے ہیں۔ نئے منظور شدہ پروجیکٹ زیادہ بھیڑ بھاڑ والے ریلوے نیٹورک پر صلاحیت کو بڑھانے اور ریل خدمات کی مجموعی کارکردگی کو بہتر بنانے کی حکومت کی کوششوں کا حصہ ہیں۔
4: ریلوے کی ماڈرنائزیشن کا جو کام پچھلے 12 برسوں میں چل رہا ہے، اس میں ماننیہ پردھان منتری شری نریندر مودی جی کے کمپلیٹ اوور ہالنگ جو ریلوے کی ہو رہی ہے، کمپلیٹ ماڈرنائزیشن ہو رہا ہے، اس کے پروجیکٹس ہیں۔ دہلی سے ممبئی، ممبئی سے چنئی، چنئی سے کولکتہ، کولکتہ سے واپس ممبئی، یہ ہو گیا گولڈن کوڈریلیٹرل۔ 7 ہائی ڈینسٹی کوریڈورس ہیں، ان کوریڈورس کی 4 لائننگ کا کام چل رہا ہے، تو قریب قریب 2,000 کلومیٹر ایسے ہیں جو آلریڈی 4 لائننگ ہو چکے ہیں۔
3: ممبئی احمد آباد بلٹ ٹرین پروجیکٹ پر ایک سوال کے جواب میں اطلاعات و نشریات کے وزیر نے اطلاع دی کہ بلٹ ٹرین خدمات کا آئندہ برس آغاز ہوگا۔ انہوں نے کہا کہ اس کوریڈور پر تعمیراتی کام تیزی سے آگے بڑھ رہا ہے اور شروعات میں گجرات میں سورت سے واپی تک 100 کلومیٹر کے حصے پر خدمات دستیاب ہوں گی۔
4: واپی سے سورت کا 100 کلومیٹر کا سیکشن، پہلا سیکشن اوپن کریں گے 2027 میں۔ کنسٹرکشن قریب قریب دسمبر تک کمپلیٹ ہو جائے گا اور جو ٹرین بن رہی ہے وہ ٹرین کا کام بہت تیزی سے چل رہا ہے۔ جو فرسٹ کوچ ٹیسٹنگ کے لیے بن رہا ہے، وہ ٹیسٹنگ کا کوچ لاسٹ ویک بن کے ریڈی ہوا ہے اور اس کو اب پہلا ٹیسٹ ہوتا ہے، اس کا اسکویز ٹیسٹ ہے، اس کے بعد میں اس کا کلائمیٹ ٹیسٹ ہوگا، اس کے بعد میں فرنیشنگ اور نیکسٹ باقی کے کوچ بنیں گے۔ اگلے سال مئی جون تک ٹرین پٹری پہ آ جائے گی۔
3: اس دوران وزیراعظم نریندر مودی نے کہا ہے کہ کابینہ کے آج کے فیصلے مسافروں کی تیز نقل و حرکت، مستحکم کنیکٹیویٹی اور اضافی مال بردار صلاحیت کو یقینی بناتے ہیں۔ سوشل میڈیا پوسٹ پر جناب مودی نے کہا کہ اس سے خاص طور سے وراثتی مقامات اور جنگلاتی زندگی سے متعلق سیاحت کو فروغ حاصل ہوگا اور لاجسٹکس کی لاگت میں کمی آئے گی۔ وزیر دفاع راجناتھ سنگھ نے آج کولمبو میں سری لنکا کے صدر انورا کمار دسانائیکے سے ملاقات کی اور دونوں ملکوں کے درمیان کثیر رخی شراکت داری کے وسیع تر پہلوؤں پر تبادلہ خیال کیا۔ میٹنگ کے دوران طرفین نے خطے میں سلامتی، سیکیورٹی، امن و خوشحالی کو یقینی بنانے کی خاطر مل کر کام کرنے کے ساتھ ساتھ دونوں ملکوں کے ترقیاتی کاموں کے سلسلے میں اشتراک کے اپنے عہد کا بھی اعادہ کیا۔
5: आज मेरी हेज एक्सलेंसी द प्रेसिडेंट के साथ भी बहुत ही फ्रूटफुल और प्रोडक्टिव मीटिंग भी उनके साथ हुई है और उनका विजन और लीडरशिप हमारे दोनों देशों के बीच मैं समझता हूं कि पार्टनरशिप को और स्ट्रेंथन करने में वो कंट्रीब्यूट करेगी।
3: दोनों मुल्कों ने श्रीलंका की फिजाइया के लिए L-70 तोपों को बेहतर बनाने और दोनों मुल्कों की नेशनल कैडेट कोर और नेशनल डिफेंस कॉलेजों के दरमियान इश्तराक के सिलसिले में भी मफाहिमत नामों का तबादला किया। मीटिंग के दौरान सदर दिसानाइके ने यह बात दोहराई कि श्रीलंका कभी भी अपनी सरजमीन को ऐसी सरगर्मियों के लिए इस्तेमाल करने की इजाज़त नहीं देगा जिनसे भारत के सिक्योरिटी मफादात को खतरा लाहक हो। जनाब राजनाथ सिंह ने श्रीलंका के वजीर आजम हरिनी अमरासुरिया से भी मुलाकात की और भारत और श्रीलंका के दरमियान तरक्याती इश्तराक, तालीम और करीबी सकाफती और तहजीबी रबतों से मुतालिक मामलात पर नज़रियात का तबादला किया। नई दिल्ली में इस हफ्ते होने वाले ब्रिक्स लीडर्स समिट से पहले मुंबई में ब्रिक्स वज़राए ख़जाना और सेंट्रल बैंक के गवर्नरों की आखिरी मीटिंग हो रही है। इस साल ब्रिक्स के मालियाती मामलों का मौजू है लचक, जिद्दत तराजी, इश्तराक और पायदारी की तामीर। इससे पहले गुज़श्ता महीने जयपुर में वज़राए ख़जाना और गवर्नरों की मुलाकात हुई थी। मुंबई में होने वाली आखिरी मीटिंग से पहले खजाना और कॉरपोरेट उमूर की मरकजी वजीर निर्मला सीतारमन ने ब्रिक्स फाइनेंस ट्रैक के कलीदी नतायज का जायजा लिया। ये खबरें आकाशवाणी से नशर की जा रही हैं। कॉमर्स और सनत के वजीर पीयूष गोयल ने आज नई दिल्ली में थाईलैंड के नायब वजीर आजम और कॉमर्स के वजीर सुफाजी सुथुमपुम से मुलाकात की। कॉमर्स और सनत की वजारत ने कहा कि दोनों वजीरों ने भारत और थाईलैंड के दरमियान इकतसादी शराकत दारी को मजीद मुस्तहकम करने के तौर तरीकों पर तबादला ख्याल किया जिसमें बाहमी तिजारत और सरमायाकारी में इजाफा करने, कारोबारी इम्कानात में वसत पैदा करने और दोनों मुल्कों के दरमियान कारोबार से कारोबार के रबते मजबूत करने पर तवज्जो मरकूज की गई। उन्होंने दो तरफा तिजारत के सिलसिले में मुतवाजन और पायदार तरक्की को फ़रोग देने की खातिर मजीद इश्तराक पर भी बातचीत की। भारत ने सऊदी खुद मुख्तार ज़मीन पर हूसी हमले की मजम्मत की है जिसमें शहरियों और इकतसादी मराकज़ को निशाना बनाया गया है। सऊदी अरब में हमलों से मुतालिक पूछे गए मीडिया के सवाल का जवाब देते हुए वजारत खारजा के तर्जुमान रणधीर जायसवाल ने बताया कि बाबुल मंदेब में इस तरह के हमले जिनसे इलाकाई सलामती और इस्तेहकाम की पामाली होती है और जहाज रानी की आज़ादी खतरे में पड़ जाती है पूरी तरह नाकाबिल कबूल हैं। अमेरिका और ईरान के दरमियान जारी तनाज़े में उस वक्त अचानक तेज़ी आ गई जब दोनों फरीकों ने एक दूसरे के फौजी ठिकानों और तिजारती बहरी जहाज़ों को निशाना बनाया। हालिया हमलों को तनाज़े की शुरुआत के बाद से तिजारती जहाज़ों पर अब तक के सबसे संगीन हमले करार दिया जा रहा है जिससे अहम बहरी रास्तों की सलामती और तवानाई की आलमी सप्लाई से मुतालिक ताज़ा खदशात पैदा हो गए हैं। मज़ीद तफसील हमारे मग़रिबी एशिया के नुमाइंदे से।
6: अमरीका और ईरान के दरमियान जारी तनाज़े में कल उस वक्त अचानक शिद्दत आ गई जब खलीज फारस में और उसके अतराफ फौजी ठिकानों और तजारती बहरे जहाज़ों को हमलों का निशाना बनाया गया। इन हमलों को तनाज़े की शुरुआत के बाद से इसलिए भी इंतहाई शदीद माना जा रहा है क्योंकि महज चंद घंटों में कई बहरी जहाज़ों पर सीधे हमले किए गए। अमरीका ने कहा है कि अमरीकी बहरिया के जहाज़ पर ईरान के मिज़ाइल हमलों के बाद उसने 5 ईरानी तेल टंकरों को तबाह कर दिया है। वहीं ईरान ने दावा किया है कि उसने आवनाए हुरमुज के अतराफ ममनुआ खित्ते के करीब अमरीकी बहरिया के 2 जहाज़ों और 8 तेल टैंकरों पर हमले किए हैं। तजारती बहरे जहाज़ों और फ़ौज के दरमियान रबते के तौर पर काम करने वाली तंजीम UKMTO ने तस्दीक की है कि रात भर चली फौजी कार्रवाई के दौरान कई तजारती बहरे जहाज़ों को निशाना बनाया गया। इन वाक़ियात के सबब तेल की कीमतों में इजाफा हो गया है और ब्रेंट खाम तेल $100 फी बैरल से तजावज़ कर गया है। वहीं WTI भी 95 अमरीकी डॉलर से ऊपर रहा जिससे इस बात पर तश्वीश बढ़ गई है कि जहाज़रानी और तवानाई की फराहमी तवील अरसे तक महदूद रहने से आलमी मईशत पर मजीद दबाव पड़ सकता है। दुबई से मनीष शिवा की रिपोर्ट के साथ उर्दू खबरों के लिए मैं महताब आलम।
3: थाईलैंड के दाखिले उमूर की वजारत ने कहा है कि आम पासपोर्ट रखने वाले भारतीय सयाह वीज़ा की ज़रूरियात से मुस्तस्ना रहेंगे और उन्हें थाईलैंड में क़याम की इजाज़त होगी लेकिन वो 30 दिन से ज़्यादा नहीं होने चाहिए। इसका इतलाक़ इस महीने की 15 तारीख से होगा। थाईलैंड में भारतीय सफारतखाने ने सोशल मीडिया पोस्ट पर कहा है कि सयाहों के पास वहाँ आमद की तारीख से कम अज़ कम 6 महीने की मुद्दत तक का लाजमी तौर पर एक जायज़ पासपोर्ट होना चाहिए। उनके पास तस्दीक शुदा वापसी के टिकट, होटल की बुकिंग और वाज़े सफ़र के मंसूबे भी हों। उसने मजीद कहा कि सयाहों को इमिग्रेशन की सरकारी वेबसाइट के ज़रिए आमद से पहले 72 घंटों के अंदर अंदर थाईलैंड डिजिटल अराइवल कार्ड मुकम्मल करने की जरूरत होगी। भारतीय महकमा मौसमियात ने कल ओडिशा में कुछ मकामात पर शदीद से बहुत शदीद बारिश का रेड अलर्ट जारी किया है।